biara o ye ye no en se ye hun kran kenya ye gidie eni mpa ye eno mpa ye nyare mpa ye nsra mpa ye bo nhye mpa ye bo na ye nanti mpa ye bo if you say otini ni mpa ye bo e mo den no e ye no